कि तारीख इतनी गुजर गई, फिर जब फिर अली का जिक्र आता है फिर ये सब सही होना शुरू हो जाते हैं। इसीलिए उसने ये किया कि जो हैकिंग सॉफ्टवेयर बनाया है उसमें उसने जो क्रिएट किया है डमी मटेरियल, उसके आगे भी उसने अली का नाम लगाया हुआ है। अब मैं आपको बहुत कोड वर्ड्स में बताना चाह रहा हूँ ताकि आपका मुहर्रम सही गुजरे पूरी दुनिया में, क्योंकि ज़्यादा वीडियो बन रही होती है इंशाल्लाह बहुत लोगों तक पहुँचती है। अब उसने जो डमी वर्चुअल, आपको पता है ना जो बच्चे गेम्स खेलते हैं सब खेलते हैं, तो उसमें करेक्टर एक्चुअली वो मैं तो नहीं होता, अंदर वर्चुअल करेक्टर होता है, इट्स नॉट रियल बट फील लाइक अ रियल होता है। और आप इतने इन्वॉल्व होते हैं कि यू हैव टू, आजकल जो गेम्स आए हुए हैं, घर बनाना है, ये बनाना है, सिटी बनाना है, स्ट्रेटेजिक प्लानिंग करनी है, पैसे भी करेंसी भी अलग है, ये भी अलग है, सब वो है, बट आप इन्वॉल्व हैं उसके अंदर। सेम वे उसने हमारे सिस्टम को हैक करने के लिए एक कोशिश की है कि विलायत के नाम से इनको धोखा दिया जाए, और वो भी विलायत अली, क्योंकि वो ये जानता है सिरातुन अली हक्कुन, अली का रास्ता हक का रास्ता है। लोगों को इसी नाम से धोखा देकर कहीं और लिए के जाया जाए, ये उसका काम है और वो कर रहा है, पूरी कोशिश है उसकी। लेकिन वो ये भूल जाता है कि वो जितनी कोशिश कर ले, अगर ये विलायत इतनी ज़ईफ़ होती तो फिर रसूल खुदा उस धूप के मजमे में पालानों के मेंबर पर ये नहीं कहते कि मन कुन तो मौला फहाजा अली उन मौला, कि मैं जिस जिसका मौला अली उसका मौला। और ये मौलाइत जो है इसके लिए पाक कल्ब चाहे थोड़े से हों तारीख में रोशन हो जाते हैं। कितने थे मदीना में, कितनों ने इनकार किया, जिसने इनकार किया न दुनिया में याद है, आखिरत में तो वैसे भी याद नहीं रखेंगे उसे, और जिन्होंने इकरार किया वो सलमान, बूजर, कंबर, मिकदाद, कितने हैं, बस थोड़े से हैं, मगर कितने चमक रहे हैं तारीख में। कितने चमक रहे हैं, असल कितनी कोशिश की के कलर लगाएं फिर आ जाते हैं, कलर लगाएं फिर आ जाते हैं, कहते हैं अजीब सिस्टम है कि जिसके अंदर इंसर्ट हो गया ओरिजिनल वो खुद ब खुद डमी के मुकाबले में आ जाएगा। दुनिया पैसा इन्वेस्ट कर रही है किसी तरीके से इनका सिस्टम खराब करो, मगर फिर कहीं ना कहीं खुमैनी पैदा हो जाता है कि जिसके अंदर ये प्योर सिस्टम इंस्टॉल्ड है, फिर सोचते हैं कि शायद ये चला जाएगा तो कहानी ख़त्म हो जाएगी, तो फिर कहीं अली खामनाई आ जाता है, कहीं अली सिस्तानी आ जाता है, और आप देखें कि पूरे इनके सिस्टम को बंद करके रख दिया। ट्रिलियन डॉलर्स की मेहनतें तबाह, सिर्फ विलायत अली इब्ने अबी तालिब, बस। ये तारीखी वाकया नहीं है, ये ता कयामत बशरियत की बका विलायत अली इब्ने अबी तालिब में है। और अगर ये डर कि यूं हो जाएगा ये हो जाएगा तो फिर अली को मत मानो। अली के मानने की पहली शर्त गर्दन देना है, पहली शर्त। वो अगर आसान होता विलायत तो करबला में 72,000 होते। असल यही थी कि ये विलायत जब आती है उससे दुनिया से क्या लेना देना, उसे रिश्तों से क्या लेना देना, वो तो ये सब कर ही इसलिए रहा है कि अली राजी हो। वो तो ये सब करता है इसलिए क्योंकि अली ने सिखाया है कि घर ऐसा होना चाहिए, बच्चे ऐसे होने चाहिए,
بچوں سے محبت سیدہ نے سکھائی ہے کہ جب بچے آئیں تو کہو قرت عین ہی میرے آنکھوں کی ٹھنڈک آ گئے. اور یہ تو سب اسی گھر سے چل رہا ہے معاملہ. اگر یہ گھر نہ ہو تو کچھ نہیں ہے کائنات میں. یہی کمال ہے اس ولایت کا. یہ ولایت آسان نہیں ہے جان موضوع, ظرف چاہیے. اب یہ ظرف کہاں سے پیدا کریں؟ بس میں اس سے زیادہ آپ کی زحمت نہیں دوں گا, کیونکہ میں ٹائم کا پابند اس لیے ہوں کیونکہ کمیونٹی جو ٹائم دیتی ہے آپ اس پہ رہیں تاکہ بہرحال لوگ آپ کو دوبارہ بلایا کریں. اگر آپ زیادہ پڑھ لیں گے تو ظاہر ہے کیونکہ بزرگ بھی بیٹھے ہیں اجدان محترم, بزرگ بیٹھے ہیں, زیادہ دیر بیٹھنا پھر انسان ہے مریض بھی ہوتا ہے, خدا سب کو شفا بھی دے انشاءاللہ. تو سب کا خیال رکھنا بہت امپورٹنٹ ہے. باقی ہم تو آپ ساری رات بلائے بیٹھے بٹھائے رکھیں کیونکہ یہ ہم تو بول ہی نہیں رہے ہیں, یہ تو وہ ولایت ہے جو اپنے اثرات دکھا رہی ہے. یا یقین کریں اس میں کوئی کمال نہیں ہے میرا یا میرے جیسے کسی بھی حقیر کسی کوئی کمال نہیں ہے. یہ تو وہ مٹھاس ہے, وہ خوشبو ہے جس کو سونگنے کے لیے انسان اپنے وجود کو معطر کرتا ہے. یہ تو وہ کمال ہے کہ جب معراج پر رسول خدا گئے تو پروردگار نے دیکھا کہ روئے زمین پر, کیونکہ رسول خدا جب پہنچے آسان توڑی ہے سدرۃ المنتہا, وہ ہم تو صرف لفظ ہی جانتے ہیں جگہ کیا کیفیت نو بڑی نوز, لیکن کعبہ کو ایسی جگہ ہے جہاں اتنا قرب, مکانی قرب نہیں ہے کہ بولیں جی مکان اللہ وہاں رہتا ہے تو قریب آگا, نا اصل خدا کو مکان میں تھوڑی رہتا ہے, خدا تو ہر جگہ ہے. اصل کون سا قرب تھا, کون سی نزدیکی تھی کہ جہاں پر حضرت جبرائیل کے پر جل رہے ہیں اور رسول خدا جا رہے ہیں اور وہاں پر رسول خدا کے اندر شاید کچھ ہوا ہو, تو وہاں پروردگار کہتا ہے کہ میں نے روئے زمین پر دیکھا کہ کس لہجے میں گفتگو کی جائے, کس لہجے میں گفتگو کی جائے, تو مجھے سب سے قریب رسول کے علی نظر آیا. کمال ہے اللہ, یعنی کیا ضرورت تھی, خدا تیرے اتنے قریب تیرا حبیب آیا ہوا ہے اب تجھے کیا ضرورت ہے. کہا نہیں, یہ قرب علی کے بغیر ہو ہی نہیں سکتا, یہ قرب جب تک ولایت نہ ہو. اور کیسے ہو, ہجر عسقلانی نے, احمد ابن حنبل نے, پتہ نہیں کتنے علماء نے یہ بیان کی کہ سلمان فارسی بیان کرتے ہیں کہ رسول مولا کائنات نے مجھے فرمایا سلمان میں اور رسول خدا آدم کی خلقت سے 10,000 سال پہلے ایک نور تھے, اور پھر حضرت آدم کی پشت اور صلب میں ہمیں ڈالا گیا اور یہ ٹائم ٹریول ہوتا گیا یہاں تک کہ عبد المطلب میں آ کر ہم دو الگ ہوئے, یہ رسالت قائم, پھر ہمیں خلافت اور وصیت ملی. عزیزان محترم, ظاہر ہے جو پہلے ایک تھے وہ ہر جگہ ایک ہی ہیں, اسی لیے ہمیں پوری زندگی میں رسول کی یہی نظر آیا کہ رسول نے کچھ اور نہیں کہا, علی علی علی علی علی علی کہا. یہی تو عید مبائلہ میں ہے کہ تم اپنے نفسوں کو لے کر آؤ, یعنی خود اپنے آپ کو لے کر, خود تو آ ہی رہے رسول خدا, خود نفس کیا ہے؟ کہا نفس اور کیسے ہو سکتا ہے, جو اس سے جدا ہی نہیں ہے وہ صرف علی ہے. یار اب یہ وہ وجود ہے کہ جس سے رسول خدا ہر وقت. تو میں اور آپ کی کیا حیثیت ہے جزائے محترم, کہ جب ہم اگر ایسا لگتا ہے کہ ہم ذکر نہ کریں اور محفل نہ بنے, ہو ہی نہیں سکتا. کائنات دیکھ رہی ہے جہاں علی کا ذکر ہوتا ہے, ملائکہ دیکھ رہے ہیں, چمک رہا ہے ذکر کائنات میں علی کا. کیوں؟ کیونکہ عین اللہ وجہ اللہ ہر چیز وہی ہے عزیزان محترم. بہرحال لطف اتنا آ رہا ہے لیکن میں کیا کروں, بہرحال مجبوری بھی ہے اور ہم تو محدود ہیں عزیزان محترم. اور محدود کہاں ان ہستیوں کا ذکر کر سکتے ہیں کہ جن کے لیے پروردگار قرآن میں کہہ رہا ہے
کہ پورے دنیا کے درخت قلم بن جائیں،